0: ब्याजमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। कानूनको स्नातक तह बीएलएलबीमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएलएलबीमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल भरतपुर भार गोन्द्राङ चितवन। फोन नम्बर 056420064 96 35 54 91 97 67 96 70 00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3334-9555।
5: काया कैरनमा अब खबरको सिलसिला। सुशासन र समृद्धिको तीव्र जनआकांक्षालाई पूर्ति गर्न बढ़ी भन्दा बढ़ी कानून बनाउने लक्ष्य लिएको सरकार विधेयक निर्माणमा पछाडि परेको छ। वैशाख 28 शुरू भएको चालू बजेट अधिवेशनमा कम्तीमा पनि 45 विधेयक ल्याउने लक्ष्य राखेको सरकार 8 सीमित भएको छ, जसमध्ये 4 अत्याधीश प्रतिस्थापन विधेयक छन्। 4 मात्रै नियमित विधेयक रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रतिनिधि सभाको बैठक 15 दिनका लागि स्थगित भएको छ। सभामुख डोल प्रसाद हरियालले हिजोको बैठकमा अर्को बैठक साउन 14 बस्ने घोषणा गर्नुभएको छ। यस्तै सरकारले आउँदो आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्ष ल रिफर्म इयरका रूपमा घोषणा गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउँदो वर्ष निर्माण र परिमार्जन गरिने 166 विधेयकहरूको सूची हिजो संघीय संसदमा बुझाउँदै कानून निर्माण वर्षको घोषणा गरेको हो। यसैबीच विपक्षी 4 दलले सुकुम्बासी व्यवस्थापनका लागि साझा धारणा बनाउन सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छन्। वास्तविक भूमिहीन दलित सकुम्बासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन भन्दै कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिले हिजो संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।
6: नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता सहकार्य संकटमा परेसँगै 7 प्रदेश सरकारहरू धर्ना आएका छन्। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भई एमाले समर्थन फिर्ता लिएको छ भने कर्णालीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिने तयारी गरेसँगै नयाँ सत्ता समीकरणको कसरत तीव्र बनेको छ। 7 प्रदेशमा नयाँ सरकार गठन वा निरन्तरताका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपा निर्णायक शक्तिका रूपमा उभिएको छ। पछिल्लो समय कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्व आलोपालोको सहमति कार्यान्वयन हुनुपर्ने अडानका कारण यो संकट निम्तिएको हो। पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग एमाले नेतृत्वबीच भएका संवादहरू सकारात्मक नभएपछि कांग्रेस एमालेसँगको गठबन्धन तोडेर नयाँ बाटो तय गर्ने तयारीमा जुटेको छ।

0: सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयहरूमा सेवा प्रवाह सहज बन्द भएका छन्। यसैगरी अत्यावश्यक सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, भूमि प्रशासन कार्यालय, साबिकको मालपत्र नापी, यातायात कार्यालय लगायतका निकायहरूमा अहिले सेवा सहज र प्रभावकारी बन्द भएका छन्। यसैगरी कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारीले अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजाका आधारमा बनाइनु भएको छ। विगतमा कर्मचारीको कार्य सम्पादन गर्ने क्रममा कार्यालय प्रमुखले राम्रा वा नराम्रा कर्मचारीलाई कार्य सम्पादनको अंक प्रदान गर्दा समान व्यवहार हुँदै आएकोमा अबदेखि कर्मचारीको मूल्याङ्कन कार्य सम्पादनमा आधारित भएर मात्र गरिने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै संघीय प्रदेश र पालिका तहलाई पत्रचार गर्दै गर्दै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न आग्रह गरेको खबर गोर्खा पत्रमा छ।
1: काया कैरनमा अर्थतन्त्र सुधारको उपायबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्रसंघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ़ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: धनगढ़ी, दिपाल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, सफाई पनि भन्नु हुनेछ। मलाई त बेचकको पानी लागिसकेको छ। Better appliances, बेचकको पानी लाग्छ। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट। मिनी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार for a complete plan. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई

0: विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि 4 मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा सुकुम्बासी व्यवस्थापनको लागि विपक्षी दलले ल्याए सार्वजनिक महत्वको प्रस्ताव। सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी रहँदा असार 25 गतेसम्म बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम अधिक तरलता थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजार माग सुस्त आर्थिक गतिविधि 42% मात्र क्षमता उपयोगमा उद्योग संचालन भइरहेको उकालो लाग्न नसकेको शेयर बजार लगायतका कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पूँजी थुप्रिएको जानकारहरू बताउँछन्। पछिल्लो 3 तरलता बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही असार 25 बैंक तथा वित्तीय संस्थामा झण्डै 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82 खर्ब 67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात सीडी रेशियो 71.29% छ। राष्ट्र बैंक अन्तर्गतको अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिलसिंहका अनुसार बाह्य सूचक र रेमिट्यान्स बढ़नाले निक्षेप वृद्धि भएको हो र तरलता व्यवस्थापनमा थप चुनौती देखिएको हो। यसरी सरकारले खरिद आह्वानको समय घटाउनेदेखि पेशकी रकम दुरूपयोग गरे फौजदारी कार्यवाही गर्नेसम्मका प्रावधान समेटेर सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको छ। निर्माण व्यवसायीले बारम्बार उठाउँदै आएका मूल्य समाजनका विषय पनि नियममा समेटिएको छ। संशोधित ऐनको दफा 58 क 3 सार्वजनिक निकायबाट उपलब्ध गरिएको पेशकी लगायतको रकम बढ़नेपूर्वक प्रायोजन विपरीत खर्च गरेको देखियो। निर्माण व्यवसायी आपूर्तिकर्ता र परामर्शदाताहरूलाई ठगी र किर्ती अन्तर्गत फौजदारी कार्यवाही गरिने उल्लेख भएको खबर कान्तिपुर दैनिकले लेखेको छ।
1: सरकारले चालू आर्थिक वर्षमा विकास बजेट खर्चलाई अपेक्षानुसार अघि बढ़ाउन नसक्दा विकास निर्माणका कामले अपेक्षित गति लिन सकेनन्। आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि पूँजीगत बजेट खर्चको अवस्था फेरि निराशाजनक देखियो। हरेक वर्ष जस्तै यस वर्ष पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति दोहोरिएको देखिन्छ। हामीले प्राध्यापक डाक्टर गोविन्द नेपाललाई चालू आर्थिक वर्षको बजेट खर्चलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोधेका छौं।
3: वर्ष चाहिँ अलिकति विशेष वर्ष सुधारको वर्ष भनेर भन्न सकिने अवस्था छैन। ट्रेन्डमा चाहिँ विगतका वर्षहरूमा जे जस्ता उपलब्ध थिए त्यही त्यस्तै खालको उपलब्धि, तर अझ चालू पुँजीगत खर्च चाहिँ अझ कम भएको जस्तो मलाई लाग्छ।
2: कृषि पर्यटन उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो विगतदेखि अहिलेसम्म? अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्?
3: प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन, त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो, सबै कुराहरू ल्यायो, तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए त्यसको कार्यान्वयन राम्रोसँग हुन सके। जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेशल जोनहरू बनाउने, ब्लकहरू बनाउने भनेर चाहिँ कुराहरू आएको थियो नि, कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने, माटो अनुसारको होइन हावापानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ, तर अभियानगत रूप आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ तपाईँलाई पनि थाहा छ। हामीले कृषि वस्तुहरू खाद्यान्न माछा मासु तरकारी फलफूलबाट हामी अत्यन्तै आत्मनिर्भर हुन सक्छौ नि। बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्ने छ, आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्ने छ र भित्र पनि मद गर्नुपर्छ। सब्सिडीहरू चाहिँ सम्बन्धी मान्छेले पाएकै छैन, ठुला ठालुले सब्सिडी कब्जा गरेर छ। के भन्दा यसपालि नि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बाली जतिले असर पार्छ।
2: सार्वजनिक खरिद ऐन त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ? जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा जुन राष्ट्रिय लक्ष्य छ आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल भन्दै जाओस्।
3: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ। यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या। तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ। काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसनको अश्लील भएको किसिमको जुन अहिले स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ। तर जो इमान्दार निर्माण व्यवसायहरू छन् जसका चाहिँ जिनुन समस्या छ, त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ।
2: आगामी आर्थिक वर्षको अन्त्यसम्ममा समग्र रूपमा अर्थतन्त्रमा यो बजेट खर्च चाहिँ असारमा मात्रै सीमित नहोस्, त्यसको लागि के हुनसक्छ कार्ययोजना? यहाँको अनुभवबाट के देख्नुहुन्छ?
3: खरिद ऐनको दोस्रो संशोधन 2083 अन्तर्गत अब चाहिँ एकदमै 30% भन्दा कम बिड गर्ने लो बिडहरूलाई चाहिँ त्यसको चाहिँ तपाईँको रेट एनालिसिसहरू माग्ने, त्यसै गरी वर्ष दिनभित्र यदि यदि वर्ष दिनभन्दा नाग्छ त्यो प्रोजेक्टको कार्यान्वयन नाग्छ त्यसमा चाहिँ के भन्दाखेरि कच्चा पदार्थ निर्माण सामग्रीको मूल्यमा चाहिँ 10% वृद्धि दिने कुराहरू छ। यसरी चाहिँ निर्माण व्यवसायको पिरमर्कालाई पनि अलिकति हेर्ने कुरा, प्रोजेक्ट म्यानेजरहरू र टिमलाई चाहिँ चेन्ज नगर्ने कुराहरू हिजो पनि थिए तर कार्यान्वयन भएन, अब त्यो कसरी जान्छ यी कुराहरू अहिले छ।
1: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
7: स्वस्थ जीवनका लागि

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया पहिरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विश्वकै अग्रणी विमान तथा एयरस्पेस कम्पनी एयरबसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका 21 जना विद्यार्थी छनौट भएका छन्। उनीहरूले छनौट भएर भारतको बेंगलुरूमा रहेको केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय करियर समेत शुरू गरेका छन्। मेकानिकल तथा एयरस्पेस इन्जिनियरिङ विभागका प्रमुख सुदीप भट्टराईका अनुसार यो वर्ष छनौट भएका विद्यार्थी अहिले बेंगलुरूमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी रहेका छन्। एयरस्पेसमा एशिया क्षेत्रका नयाँ इन्जिनियरहरूको प्रवेश बिन्दु बेंगलुरू रहेकाले नेपाली विद्यार्थीले पनि त्यहीँबाट आफ्नो करियर शुरू गर्ने गरेका छन्। यसपालि छनौट भएका 21 जनाले बेंगलुरू पुगेर काम शुरू गरिसकेका छन्। उहाँले भन्नुभयो, यसअघि पनि हाम्रो कार्यक्रमबाट विद्यार्थी नियमित रूपमा एयरबसमा गइरहेका छन्। भट्टराईका अनुसार शुरूमा एयरबसले विभागसँग प्रत्यक्ष समन्वय गरेर विद्यार्थी छनौट गर्ने गरेको थियो। अहिले पनि प्रक्रिया थप व्यवस्थित र संस्थागत बन्दै गएको छ। छनौट भएका विद्यार्थीलाई एयरबसले प्रारम्भिक चरणमा बेंगलुरूमा तालिम दिन्छ। त्यस क्रममा यात्रा, बसोबास तथा प्रारम्भिक व्यवस्थापन कम्पनीले नै गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो। त्यसपछि उनीहरू कम्पनीको आवश्यकता अनुसार विभिन्न परियोजना तथा देशमा खटिने गरेका खबर कान्तिपुर दैनिकमा छ।
0: अब विदेशको खबर। क्यानाडाको ओन्टारियो प्रान्तमा फैलिएको डडेलो तीव्र बन्दै गएको छ। आगलागीबाट निस्किएको बाक्लो धुवा अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। डडेलोका कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन्। डडेलोबाट निस्किएको बाक्लो धुवाले क्यानाडाको सबैभन्दा ठूलो शहर टोरन्टोलाई ढाकेको छ। हिजो त्यहाँको आकाश पहेंलो देखिएको थियो भने विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरले टोरन्टोलाई केही समयका लागि विश्वकै सबैभन्दा खराब वायु गुणस्तर भएको शहरको सूचीमा राखेको छ। खराब वायु गुणस्तरका कारण टोरन्टोमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विश्वकप खेल हेर्न आयोजना गरिएका बाहिरी कार्यक्रमहरू रद्द गरिएका थिए। धुवा अब अमेरिकातर्फ फैलिन थालेको खबरमा उल्लेख छ। क्यानाडा र अमेरिकाका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सकेसम्म घरभित्र बस्न, बाहिर निस्कने परे कड़ा शारीरिक गतिविधि नगर्न तथा धुवाबाट बच्न आवश्यक सावधानी अप्नाउन आग्रह गरेका छन्।
1: विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण बन्यो। दुवै टोलीले आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरिएको थियो। 55 मिनटमा मोर्गन रोजर्स को आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनेल मेसीको पासमा एन्जो फर्नाण्डिजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि अर्जेन्टिना झन आक्रामक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका छन्। अन्तिम समयसम्म दबाव थेक्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 1 बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 3:45 बजे फ्रान्ससँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा नेपालले सन् 2028 को T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले T20 विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेसँगै नेपालले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको हो।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगका धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समाधान हुन नसकेको निगमको भनाई छ। यसअघि जस्तै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज धनगढ़ी और बेलगंज में पेट्रोल को भाव प्रति लीटर 149 रूपया 50 पैसा और डीजल तथा मटेरियल को भाव 192 रूपया 50 पैसा कायम कर दोसों वर्ग सुर्खेत और दांग में पेट्रोल को भाव प्रति लीटर 196 रूपया डीजल तथा मटेरियल को भाव 194 रूपया तथा तेसरो वर्ग काठमंड पोखरा और दीपाल में पेट्रोल को भाव प्रति लीटर 197 रूपया डीजल तथा मटेरियल को भाव 195 रूपया यथावत राखी निगम ने जना
0: बजार गोलभेड़ा प्रति किलो 50 देखि 60 रूपया में बिक्री भईर बेला आपूर किलो को 8 रूपया मात्र पाएको भन्दै किसानले हिजो काठमाडौँको माइतीघरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। किसानलाई किलोको 8 रूपियाँ, उपभोक्ता 43.45 रूपियाँ मूल्यमा बिचौलियाको मनमौजी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: सरकारले जारी गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 प्रति शैक्षिक परामर्श कन्सल्टेन्सी व्यवसायहरूले असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।
0: आउँदो साउन अर्थात भोलिदेखि सेवा व्यवस्थापन ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गर्ने र ज्यालादारी अस्थायी तथा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सरकारको योजना तत्काल लागू नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भई तत्कालका लागि आन्दोलन रोकिएको खबर आजको नागरिक दैनिकले लेखेको छ।
1: साउन दोस्रो हप्ताभित्र अव्यवस्थित तार हटाउन उच्चस्तरीय अन्तर्निकाय बैठकले निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पुलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनतर्फ यो निर्देशन गएको हो। जिते हात कालो, हारे मुख कालो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि 4 मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरातमा।
0: सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने।
1: बैंकमा ऋण दिन मिल्ने रकम लगातार बढ़दो। लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसक्दा विकास निर्माण सुस्त। व्यवसायीलाई साझेदारका रूपमा लिन सरकारलाई विज्ञको सुझाव।
0: क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै धुवा अमेरिकातर्फ फैलिँदै सतर्क रहन स्वास्थ्य अधिकारीहरूको आग्रह।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे संसदमा बोल्न भनेर उभिएका छन् अनि एकजना सहयोगी नजिकै आएर भन्दैछन् यतापट्टिकालाई तर्साउने, उतापट्टिकालाई धम्क्याउने, त्यतापट्टिकालाई घुर्क्याउने अनि अगाडि पट्टिकालाई चाहिँ केही पनि नभन्ने चुपचाप बसिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: Hey, Sakura, push to me, John.
1: Yo, Radio Network.
2: यो फुटबल सिजन खेल्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन एयर टिभीमा पाउनुहोस् साउन्ड बाई मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई

0: महिनापछि हातपात गर्ने बात लाग्दैन
1: मलाई
0: पुलिस
1: गर्नु

0: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुनि दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई थियो त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्ब यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनि ढुकुण्ड नगरपालिका पाँच सोलिरी सुनखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 58 70 3 5 र 98 61 34 213
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
1: सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ तलब आपूर्ति सुरोजगारमा प्रदान गरिन्छ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र खुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 7 3 0

अधिकारको संरक्षण गरौं, गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा विदूषक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं, निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: स्टुडियो टाइम
4: इट्स 7 AM बिहानको 7 बजे
5: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्डा नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 110.9 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सुर्खीमा लाग्दा सुनाम शेर्पामाथि कुटपिट गर्ने दुई सेना पक्राउ, साहित्यको काठमाडौँमा उपचार हुँदै नेसिसलेन गाउँपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिक, 85% बजेट खर्च। लिखुपिकेमा गुम्बा भवन निर्माणको शिलान्यास, भारत सरकारद्वारा 3 करोड़ 30 लाख रूपियाँ सहयोग, सरकारका सस्ता फण्डा र अव्यवहारिक नीतिका कारण नौ सुकुम्बासीको मृत्यु भएको सांसद गुरूङको दावी। ओखलढुङ्गामा डेंगू संक्रमितको संख्या 117 पुग्यो। खोटाङको साकेलामा आपसी झगडा हुँदा एक सुनाको मृत्यु, दाजु र भाइ पक्राउ। र इंग्ल्याण्ड हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग भिड्ने। खुम्बु दासन नामो गाउँपालिकामा लाग्दा सुनाम शेर्पामाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। असार 29 गते राति करिब 10:30 बजे वडा नम्बर 2 स्थित सुर्खे स्थित शेर्पा टी हाउसमा लाग्दा सुनाम शेर्पामाथि गम्भीर कुटपिट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्य सुलुखुम्बुका अनुसार स्थानीय आङदेता शेर्पाले संचालन गरेको उक्त होटलमा सोही गाउँपालिका वडा नम्बर 4 बस्ने दालजिम शेर्पाका छोरा लाग्दा सुनाम शेर्पामाथि थुलुङ्गुट कोशी गाउँपालिका 7 का एकजना र कोटाङको केप्लास गदी गाउँपालिका वडा नम्बर 7 का एकजना गरी दुईजनाको समूहले मादक पदार्थ सेवन गरी आक्रमण गरेका थिए। कुटपिटका क्रममा आक्रमणकारी समूहले पोस्टर कुकरको ढकनीले टाउकोमा प्रहार गर्दा शेर्पा गम्भीर घाइते हुनु भएको छ। टाउकोमा गम्भीर चोट लागेका घाइते शेर्पालाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि असार 23 गते दिउँसो 2:30 बजे अल्टिची रियरको हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ। उहाँको हाल काठमाण्डुको बाँसपार स्थित न्यूरो अस्पतालमा भर्ना गरी उपचार गरिरहेको प्रहरीले जनाएको छ। घटनामा सम्बन्धमा दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिमाथि जिल्ला प्रहरी कार्यालय सोलखुम्बु हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढ़ाएको छ। मेजर सल्यान गाउँपालिकाले आर्थिक वर्ष 2082-83 वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै चालू आर्थिक वर्षको सूची वार्षिक कार्यक्रम तथा योजनाहरूको असार 25 गतेसम्मको सम्पूर्ण खर्च लेखांकन कार्य सम्पन्न गरेको जानकारी दिएको हो। गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार यस आर्थिक वर्षमा कुल 52,36,74,883 रूपियाँ विनियोजन गरेकोमा असार 25 गतेसम्म कुल 45,56,438 रूपियाँ 7 पैसा खर्च भएको छ। यो कुल विनियोजित बजेटको 85.96% वित्तीय प्रगति हासिल गरेको हो। कुल खर्च मध्ये चालूतर्फ 39,08,00,000 रूपियाँ विनियोजन भएकोमा 34,28,996 रूपियाँ 88 पैसा खर्च भएको छ, जो 87% प्रगति छ। यसै गरी पूँजीगत तर्फ विकासतर्फ कुल 13,28,74,883 रूपियाँ विनियोजन भएकोमा 11,28,241 रूपियाँ 19 पैसा खर्च भएको छ। पूँजीगत तर्फको यो खर्च कुल विनियोजनको 82.88% आउन आउँछ। गाउँपालिकाको चालू आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई सफल पार्न तथा कार्यान्वयन गर्न सहयोग पुर्याउने कर्मचारी तथा सरकारवालालाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ। लेखुपिकी गाउँपालिका टीममा रहेको निंगुर जिंगा पलिङ बोङ छोलिङ गुम्बाको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ। लेखुपिकी गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेत तथा काठमाण्डु स्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले आयोजित एक विशेष समारोहका बीच संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो। भारत सरकारको उच्च प्रभावका सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको उक्त भवनका लागि भारत सरकारले करिब 3 करोड़ 30 लाख रूपियाँ नेपाली बजेट विनियोजन गरे। गरेको छ। परियोजना लिपुपिके गाउँपालिका मार्फत कार्यान्वयन हुनेछ। यो आयोजना सोलुखुम्बु जिल्लामा संचालन आएको छैटौं उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल भारत बीचको घनिष्ठ तथा बहुआयामिक सहकारीको प्रतिफल स्वरूप यस्ता विकास परियोजना अगाडि बढ़ाइरहेको उल्लेख गर्दै यसले दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाएको बताएका छन्। सहभागीहरूले नयाँ भवन निर्माणपछि लिपुपिके क्षेत्रको समृद्ध धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन तथा स्थानीय समुदायको हितमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। उनीहरूले उच्च प्रभाव सामुदायिक विकास परियोजना मार्फत प्राथमिकताका क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै नेपाल सरकारको समृद्धि र दिगो विकासको लक्ष्य प्राप्तिमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको प्रतिबद्धता दोहोर्याउनु भएको छ। नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारको कार्यशैली र सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेका गतिविधिप्रति प्रतिनिधि सभाको बैठकमा कडा आपत्ति जनाउनु भएको छ। बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्रीको छिटो छिटो सतर्क दिने शैलीले लोकतान्त्रिक व्यवस्था र कानूनीको शासनमाथि नै प्रश्न उठाएको गम्भीर आरोप लगाउनु भएको हो। लोकतन्त्रमा संविधानवाद र कानूनको शासनको विशिष्ट महत्व हुने चर्चा गर्दै उहाँले कानूनको मुख्य विशेषता नै पूर्व मानन योग्यता फर्क स्पष्ट पार्नु भएको छ। राज्य संचालन कुनै बढ़ती पार्टी जस्तो नभएको टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीको मौजूदा कार्यप्रणालीले लोकतान्त्रिक व्यवस्थाप्रतिको प्रतिबद्धतामाथि आशय प्रशंसा गरेको जिक्र गर्नु भएको छ। नयाँ पुस्ताले देश सम्हालेको सय दिन कट्ने गर्दै गर्दा आफ्ना पुस्ताबाट लोकतन्त्र खतरामा परेको र निर्धन नागरिकबाट राज्य उदासीन बनेको देख्दा मन दुखेको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री सफल हुँदा सिंहो युवा पुस्तामाथिको विश्वास बलियो हुने भएकाले आफूहरू विधि र प्रक्रियामा रहे सफल हुन शुभेच्छा र साथ दिन तयार रहेको भए पनि विधि र लोकतन्त्रमाथि निरन्तर प्रश्न उठे खबरदारी जारी राख्ने उहाँले चेतावनी दिनुभएको छ।
1: त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्ण हरि पुस्तालाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो। किर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ दुकानमा पर्दा मानिसहरू आपतमा परे हाहाकार मचियो। यता आत्मदाहका तीन घटना त्रिपुरेश्वर बुद्धनगर सर्लाहीमा हुँदा अहिले मीडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघितिर गाड़ी राखिएको फण्डा आएको छ। यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ। त्यसकारण गम्भीर विषय उठ्दा विषयान्तर गर्न आउने यस्ता सस्ता सरकारी फण्डहरू अब नयाँ रहेनन्। यस्तो सस्तो स्टन्टको पछि नकुर्न म नागरिक समाज संचारकर्मी र आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु। सभामुख महोदय, सुकुम्बासीको विचल्लीको चर्चा गरिरहँदा मैले प्रधानमन्त्रीज्यूले यही

0: वर्षीय कमला बलम पासी 68 वर्ष का कर्ण बहादुर श्रेष्ठ 36 वर्ष का देशराज दर्जी 66 वर्षीय पार्वती बिक 39 वर्षीय सुशीला थापा मगर 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महीना का उज्जवल तामाङ सम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। त्यसमाथि राखेको भरोसामा नै गम्भीर प्रश्न खडा हुन्छ। त्यसकारण तपाईँ सफल बन्नुहोला प्रधानमन्त्रीज्यू। तपाईँलाई प्रतिपक्षको बेचमा बसेको एउटा युवाको हैसियतमा शुभेच्छा दिन्छ वा साथ पनि दिन तयार छौ, तर विधि प्रक्रिया र लोकतन्त्रमाथि निरन्तर प्रश्न उठ्ने काम गर्नुभयो भने खबरदारी गर्न हामी पछि हट्ने छैनौं। हाम्रो प्रधानमन्त्रीज्यू बेला बेला सरप्राइज दिने शैलीमा संसदमा आउनुहुन्छ, तर राज्य सञ्चालन कुनै बच्चे पार्टी जस्तो होइन नि सरप्राइज दिनलाई। यहाँ हामी सबै लोकतान्त्रिक व्यवस्था आत्मसात गरेर जनताको मत पाएर आएका छौं। लोकतन्त्रमा संविधानवादको विशिष्ट महत्व हुन्छ। संविधानवादलाई कानूनको शासनले सुनिश्चित गर्छ। कानूनको शासनको एउटा महत्वपूर्ण विशेषता भनेको प्रेडिक्टेबिलिटी हो। सरप्राइजको शैली यसको विपरीत छ। प्रधानमन्त्रीले प्रश्नोत्तरको सरप्राइज त दिनुभयो, चिन्ताको विषय यो होइन, तर उहाँको मोडस अपराण्डी कार्य प्रणाली नै यही देखिन्छ। यो चाहिँ लोकतान्त्रिक व्यवस्था र कानूनको शासनप्रति उहाँको प्रतिबद्धतामाथि प्रश्न उठाउने विषय हो। सभामुख महोदय,
1: ओखलढुङ्गामा डेंगी संक्रमितको संख्या 117 पुगेको छ। चालू आर्थिक वर्ष 2082 साउनदेखि हालसम्म जिल्लाका 117 जना नागरिकमा डेंगी संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार संक्रमित मध्ये 62 जना महिला र 52 जना पुरूष रहेका छन्। जिल्लामा हालसम्म पुष्टि भएका डेंगी संक्रमित मध्ये सबैभन्दा धेरै 93 जनामा ओखलढुङ्गा सामुदायिक अस्पतालमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन राकेश पोर्टेलले जानकारी दिनुभएको छ। तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा धेरै सिद्धेश्वर नगरपालिकामा 60 जना र सबैभन्दा कम खिजीगम्बा गाउँपालिकामा 1 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। मोलुङ गाउँपालिकामा 11, सुनकोशीमा 13, माने भन्चाङमा 11, चम्पादेवीमा 8, चिसङकुवादीमा 3 जनामा संक्रमण भएको पाइएको छ। साकेला गाउँपालिका 4 मार्च 3 बुर्ता स्थित पारूङमा एक घरको दाजुभाइ विषा आपसी झगडा हुँदा सिनाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेको अवस्थामा तिनीमा 48 वर्षीय मानसिंह राई, 35 वर्षीय ओमान सिंह राई र 30 वर्षीय जीवन राई टीका बहादुर बेस भएको झगडामा थारीले हतियार प्रहार हुँदा गम्भीर घाइते बनेका ओमान सिंह राईको मृत्यु भएको हो। असार 29 गते राति मादक पदार्थ सेवन गरेको अवस्थामा खलासी विवाद हुँदा आफ्नै दाजुभाई इमान सिंह तथा भाइ जीवनबाट ओमान सिंहको टाउको र पेटमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। आपसी झगडा भएपछि खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएका ओमान सिंहलाई असार 30 गते बिहान उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको थियो। अस्पताल ल्याएर उपचारका लागि भर्ना गरेका उहाँको अस्पतालले केही समयपछि मृत घोषणा गरेको छ। घटनामा संलग्न रहेको आशंकामा दाजु इमान सिंह र भाइ जीवन राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकी अवस्थामा मृत्यु भएको छ। सवारी च्यान मुद्दामा व्यक्तिले स्थित मधेबाट कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका 4 मार्च 3 23 वर्षीय निशान बाईको मृत्यु भएको हो। असार 20 गते बेलुकाको खाना खाएपछि सुतेका बाई मध्यराती बेहोस अवस्थामा भेटेको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभएको छ। बेहोस अवस्थामा भेटेपछि उहाँलाई बाटो नै जिल्ला अस्पताल पुर्याइएकोमा अस्पतालले तत्कालीन मृत घोषणा गरेको थियो। मृतक राई सवारी ज्यान मुद्दामा 2 वर्षका लागि जेल पर्नु भएको थियो। सवा जरिवाना तिरेको खण्डमा उहाँ आगामी साउन 11 गते जेलमुक्त हुन सक्ने अवस्था थियो। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा शारीरिक विजेता अर्जेन्टिनाले अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएको छ। अमेरिकाको इन्टर्ना रंगशालामा भएको खेलमा 1 गोलले पछि परेको अवस्थामा उल्टाउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो। दुवै टोलीले कडा टक्कल र आक्रमण खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति 55 मिनटमा मोर्गन जोसले आकर्षक क्रसबाट एन्थियो गार्डियनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गरिरहे, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 50 मिनटमा कप्तान लियोनल मेस्सीको पासमा

जो फनाटले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए। बराबरी पछि अर्जेन्टिना सनाक्रमक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमै मेस्सीकै पासमा लाउटो म्याट्रिसले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जोस सुनिश्चित गरेका थिए। अन्तिम समयसम्म दबाव पुग्न नसकेको इंग्ल्याण्ड लगातार दोस्रो पटक विश्वकप सेमी फाइनलबाट बाहिरिएको छ भने अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान पहिलो 1 बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान पहिलो 3 बजे फ्रान्सको सामना गर्नेछ। सात बजेको सोलो समाचारबाट अंशु कार्की विदा हुन्छ। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै

0: सबैको सरकार आजका बाल बालिका भूमिका सदन
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराउ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पनि जानु
1: हो नि? हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: नहीं त, विदेशबाटै भए पनि थाहा पाए हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्रै होला नि?
1: कहाँ, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क्यु मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गृह व्यवहार दबाव कर्का वा स्वच्छ चारो महिनालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आरोप।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश
2: मानव देश विघ्न तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
2: देश विघ्न र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघ्न तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सरकार विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन सूची तथा विद्युत सेवामा अपराध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गर्न उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ए बाबु आदेहरु सत्ताज वालेर जाऊ
1: आ पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर पनि पोख्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर पनि टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन नदीमा लाग्नु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोक्ने शिकार निरन्तरको सफलताले मन खुस नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर सयको थेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा

0: देवरो आज मेरे जन्मदिन हो याद तो
1: संसार की सब भन्दा राम्री मेरे प्रिय मायालु हजुर को जन्मदिन मैं कसरी बोलना आंखा बंद कर
0: जिसके नाम से हजर बनी लंखा बंद कर
1: अब आंखा खोला तो
0: वाओ कस्तो राम्रो उठी अनि मनमा सूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गल सूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुधि पसलबाट हो नि विधान सुधि उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाङबारी तिलहरी लगायतका गरगहना मेटको भाइमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: बालक बालिकालाई काममा लगाउनु पर्नेमा काम अनुसार खोला काममा निर्देश सम्बन्ध छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि भाइ दिनहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमुर्की लागि गरेको यसरी गरौँ हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: ल जन्म दर्ता नभए त विद्यालय भर्नु हुँदैन नि
2: मलाई त थाहा नै छैन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति
3: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: दाई राईको साधन स्टोरमा दिनुको कभरहरू अर्डर गर्नु भएको थियो। म त एक्लै गएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साधा स्टोर्समा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: बल्ल मेरे तो हाथ को चार अंदर से झिमझिम करवास हैरान बनाए मेरे पनी चुकी हो चुके खी एक बार को जिंदगी दुख दुख में बिताने पड़ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर करार थाके हिरान भाई हिंदी नगरी रात भर जागरण जस्ते बस् तर यह सभी रोग उपचार हमजी औषधालय में होने तीन भर उपचार कराने भाग हमजी औषधालय तीर हेन हम सभी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी चिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आन्जी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार पाटुक्री सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो रूपकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मर्नु थकी देखिन्छौ के भयो? उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो। ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: आउन नि। घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हो अपराध हो।
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उत्तरी जिला को मिलन सूचना।
6: हुंडा का विशेषता
7: जापानीज उच्च बहुरी उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो रिसेल मूल्य
6: टिकाऊ र भद भदो
7: अफ रोड का लागि पनि उपयुक्त
6: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लंच भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: हुंडा र खोटाङको डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
7: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
6: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजान ओखल ढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: 듣고 심사.
1: 예, 이게 뭐예요? 이게 뭐 말씀 나와요?
2: 기운은 노가 떨거는 어버터 남자 두카가 된 석기에 계속 기운이 강마 사람 반에 보니 버사 힘이 빨라 반에 더 없어 라버리 숙마 석기 아이나
1: 아이나 기운 마일이 나오지? 아버 가디 자리 바치 하밀라인 소리로 오네 오자 हमने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: दर्शक सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के
2: नेपाल सरकार विज्ञापन

0: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059904 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुण्डु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: मार्क्समा पास होइन खट खट खट गरेर बिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
1: चिन्ता किन गर्नुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पासपोर्ट साइज कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सुनै स्वरूपबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने दस कटर समेत उपलब्ध छ।
2: ओखा झुण्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धि चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखा झुण्डा। फोन 0735902222 98528880222 साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।

0: 야, 야, 여러분 보셨어요? 미란이 몇 개야?
1: 딘딘데기 다 두개로 뭐다 해란 와이니 우바자르가 나 까만나오 나이 자니 퍼쳐
0: 아, 거티 피르마네고 기에코 까만나오 자니 퍼쳐 대히 살리리 다신 더바다르마 다코 서베이 세와 수비다 소잇고 에드레스 덴털 클리닉 아이쇼케다 버리자노 스테인
1: 오라 के डेंटल रे
2: एवरेस्ट डेंटल क्लिनिक सुनो दूत कुंडी नगर पालिका पास बसंत बाजार सलेरी सुनो खुम्बो
0: हमरा सेवा हरु
2: दांत सफा करने दांत तलकाउने दांत में सीमेंट भरने दांत कलर को सीमेंट भरने मधुकई दांत निकालने दुखी को दांत लाई मधुकई गरी जरा देखी उपचार गरी दांत बचाउने झुकना र लगाउन सक्ने गरी दांत राख्ने ग्यारेन्टी भएको फिक्स दांत राख्ने ग्यारेन्टी भएको पूरे सेट दांत लगाउने बांगो टिंगो दांत मिलाउने दांत को एक्सरे गर्ने सुन चाँदी को दांत राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दांत निकाल्ने साथै किरा लागेको दांत भर्ने बच्चा को उमेर नपुगी दांत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा हुन सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। गए राति देशका विभिन्न ठाउँमा वर्षा भएको छ। अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच सप्तकोशीमा पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। ब्यारेजका 12 मूल ढोका र 4 नहर गरी 56 ढोका रोएका छन्। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप कोशी ब्यारेज रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। सप्तकोशीमा तमोर, अरूण, सुनकोशी, दुधकोशी, तामाकोशी, भोटेकोशी र इन्द्रवती नदीको पानी मिसिन्छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आय कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाई छ। यसअघि जस्तै पहिलो वर्ग 4 आली विराटनगर, जनकपुर, अम्लेगंज, भरवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको भाव प्रति लिटर 194.50 रूपियाँ र डिजल तथा मटेतेलको भाव 192.50 रूपियाँ कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खे बाङमा पेट्रोलको भाव प्रति लिटर 196 रूपियाँ र डिजल तथा मटेतेलको भाव 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ पोखरा दिपायलमा पेट्रोलको भाव प्रति लिटर 197 रूपियाँ र डिजल तथा मटेतेलको भाव 195 रूपियाँ नै यथावत राखिएको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्रोत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता प्लेटफर्म मध्य रातसम्म पहुँच स्रोत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटोप्ले र इन्फिनिटी स्कोर जस्ता सुविधा पनि पूर्वनिर्धारित रूपमा बन्द गरिनेछ। अन्तिममा खेल समाचार। इजिप्टसँगको विवाद खेलाउन नपाउँदै फिफा विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा फसेको छ। क्वार्टर फाइनलमा इजिप्टसँगको खेल विवाद स्पट बनेको थियो। गई राति सम्पन्न सेमी फाइनल खेलमा अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। खेलपछि अर्जेन्टिनाका खेलाड़ीले फक ल्याण्ड टाप अर्जेन्टिनाकै हो भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै जितको उत्सव मनाएका थिए। त्यो सेलिब्रेशन पछि फिफाबाट अनुसार सुनको कार्यवाही हुन सक्ने टिप्पणी भइरहेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038520016 फोन वा सोलुवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सोलु हालचाल सकियो। अपरान्ह 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्याम सुन्दै गर्नुहोला। नमस्कार।

0: साथ होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भन्ने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पाश्चात्य सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, पुखेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375992222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।

0: 아이야, 아이야, 뭐라고 보셨어도 미란 먹혀요.
1: 딘딘데기 다두기로 못하이란 와이니 우바자르가나 카트만두 오는 자는 벌써
0: 아, 거티 피르만이고 키코 카트만두 자는 벌써 대신 설레리 버선다 바다르마 다트코 소베이 세와 수비다 소잇코 에드레스 덴탈 클리닉 아이쇼케다 바로 자는 스테인
1: 오라 키 덴탈 레
2: एवरेस्ट डेंटल क्लिनिक सुनु दुत्कुंड नगर पालिका पास बसंत बजार सलेरी सुनु खुम्बु
0: हमारा सेवा हरु
2: दांत सफा करने दांत चलकाउने दांत में सीमेंट भरने दांत कलर को सीमेंट भरने नदुखाई दांत निकालने दुखी को दांत लाई नदुखने गरी जरा देखी उपचार गरी दांत बचाउने निकना र लगाउन सक्ने गरी दांत राख्ने ग्यारेन्टी भएको फिक्स दांत राख्ने ग्यारेन्टी भएको पूरे सेट दांत लगाउने बंगो टिंगो दांत मिलाउने दांत को एक्सरे गर्ने सुन चाँदी को दांत राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दांत निकाल्ने साथै किरा लागेको दांत भर्ने बच्चा को उमेर नपुगी दांत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
3: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
4: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
3: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
4: ल अब आँखा खोल त
3: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी बाङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनु दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5

0: संहिता बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खोला खाँदै निर्देश सम्बन्ध छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि है, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको, त्यो यसो नगर्नु हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
5: नमुना दुपकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुन्द साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुपकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुपकुण्ड आयल फर्म स्टोर, सुनु दुपकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुनिखुम्बु।
6: बाबा, म आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
7: किन के भयो सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
8: नमस्ते, कति टाइमले पाल्नुभयो?
7: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो।
1: ए के भो दौडिदिन्छ आइस त।
0: नाइ हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: स्टार कोलोनिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनुदूत कुंडी नगरपालिक पांच चमेरी स्कूल खुम्बू विगत देखने ग्राहक विश्वास जीति आयु न्यू स्टार कोलोनिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंदर हमारा सेवाहरू वही संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल मीटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट बोर्डिंग बोर्ड फोटो जर्सी प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट सफाई करटेशनरी का सामान होलसल मूल्य में पाइन दिव्या कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूब लाइट प्रीमियर कंपनी को सब खाल तार पाइन सीजी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य बिक्री वितरण गरिदै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वाशिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनु का साथ ही फ्रिज डीप फ्रिज वाशिंग मेसिन कंपनी के मूल्य में पाइन्छ अनि ये सब मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर पनि गरिन्छ यति मात्र होइन समीरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशॉप बाट ग्यास सिलिंडर ग्यास सुनो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत कर पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई संपर्क नंबर 0385203099 0385203060 मोबाइल नंबर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस समिरी सुनो
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपेर आएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि त्यस्तो त
3: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिजेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: छ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुङ्गे भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन।

0: रक्तदानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर चाहिँ बाँचेर पनि नभए तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
2: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
4: दिनु भएन, औषधि हालेको।
3: शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
3: हेर्नुहोस् त, यसरी बाली बालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाम्रो त परियो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
4: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सेनसेनेका दिदी।
6: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानी पनि मान्छ नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
3: हामीले बच्चाको नाम पनि जिराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: प्रत्येक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुनु सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
2: जेसुकै भन, म छौन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्ने? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले। नेपाल सरकार विज्ञापन बोर्ड।

情不在乎，我感情不在乎，今年来不来个弟弟来过，今年来不来个弟弟来过。

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग् निद्रा नलाग्
0: अनौठा विचार
1: आराशा बढ़् खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब
3: अनि के खानु भएको थियो र अब आर्थिनु पर्दैन उपचार हुन्छ
2: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
3: झाडा पखाला दशा होइन यो त फोहोरको कारण हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सोध्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
3: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
2: हजुर
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हस् डाक्टर साहब हजुरले भने यसरी गर्छु
0: नेपाल सरकार विज्ञापन हो

0: मरे
1: तेरे तो रगत ही रगत भो चामो तो तीस हेर
0: सको निब्रा क्रफ बाटो बाटो काट पर्ने क्रफ बीच बाटो को बाटो काटको
1: अरे तो धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने केही ठेगान छैन
0: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भन्यो नि
2: त्यति मात्रै हो र दाई. जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ओ साथी हेर नि के खतरो समाचार आइसक्यो. भयो फेरि अब चाहिँ के हुनु
7: आएको यत्तिकै पत्ते आइसकेन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुनसक्छ. यसो नआतिन यसो त जन्मले लगिहाल्छ नि.
6: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
7: तिमीलाई थाहा थिएन.
6: थाहा थिएन.
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर नै गर्नु हुँदैन रहेछ है.
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ.
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास.

0: यौन हिंसाबाट बचन र बचाउ यौनचन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीहरूलाई परिचित नदीबाट जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 34 जिल्लामा बाढ़ीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। सन् 2026 को पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचना सुधार। र विश्वकपको गोल्डन बुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तापलेजुङ, पाँचथर, इलाम, तेह्रथुम, शंखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेसाप, सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम रहेको छ। यस्तै काभ्रे, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोर्खा, लमजुङ, तनहुँ, कास्की, चितवन, त्यसै गरी स्याङ्जा, नवलप्रासी पूर्व, नवलप्रासी पश्चिम, रूपन्देही, पाल्पा, बाँके र बर्दियामा समेत साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अहिले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत प्रमुख नदी र तीनटा सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा पहाड़ी भेगका बासिन्दाहरूलाई आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ र लुम्बिनी प्रदेशको तराई भेग त्यागी ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसै गरी पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। चालू आर्थिक वर्ष 2082-83 सकिमा एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झण्डै 83% राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 31 गते हिजोसम्ममा सरकारले कुल 12.24 अर्ब 80 करोड़ 90 लाख रूपियाँ राजस्व उठाएको छ। यो संकलन सरकारले चालू वर्षका लागि तय गरेको कुल 14.80 अर्ब रूपियाँको वार्षिक लक्ष्यको 82.76% हुन आउँछ। विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गएको आर्थिक वर्ष 81-82 असार 31 सरकारले 11.40 अर्ब 36 करोड़ 61 लाख रूपियाँ मात्र राजस्व संकलन गरेको थियो। यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि 84.44 अर्ब 34 करोड़ 29 लाख रूपियाँ बढ़ेको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा, विद्युतीय सार्वजनिक गाड़ी, त्यसै गरी निर्माण व्यवसायको ऋण व्यवस्थापन, राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियममा व्यापक सुधार गरेको छ। नयाँ व्यवस्था अनुसार अब बैंकहरूले आर्थिक भरिसकेको 15 दिनभित्र अर्थात साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि त्यही वर्षको नाफामा देखाउन पाउनु भएका छन्। यसले असार मसान्तभित्रै ब्याज तिर्नुपर्ने दबाव रहेका ऋणी र खराब कर्जा केही भएपछि घट्ने अनुमान गरिएको छ। यसका लागि रकम नियमनकारी कोषमा लैजानु पर्ने छैन। शेयर धितो राखेर पाइने ऋण मार्जिन कर्जाको सीमामा राष्ट्र बैंकले मौद्रिक नीतिमा आएको व्यवस्था अनुसारको परिवर्तन गरेको छ। यसअघि सबै किसिमका सूचीकृत कम्पनीहरूको शेयर धितो राख्दा बढ़ीमा 70% मात्र ऋण पाइने सामान्य नियम थियो। अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफै कार्यविधि प्रोडक्ट पेपर बनाएर कम्पनीहरूको सबलता मूल्यांकन गर्ने अधिकार दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा केएमसीमा मस्तिष्कको जटिल एभीएमको बिना चिरफार सफल उपचार, सुनको भाव आज सामान्य बढ़दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यति जेल हामीले आज 34 जिल्लामा बाढ़ीको जोखिम, आर्थिक वर्षको अन्त्यसम्ममा 12.5 खरब रूपियाँ राजस्व उठ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ मेडिकल कलेज केएमसीले 67 वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टेरियो भेनस मालफर्मेसन एभीएम बिना चिरफार प्रविधिबाट सफल उपचार गरेको जनाएको छ। अस्पतालका अनुसार 67 वर्षको उम्रमा फुटेको ब्रेन एभीएमको यस विधिबाट सफल उपचार भएको नेपालकै पहिलो घटना हो। केएमसीका अनुसार दीर्घकालीन कलेज रोगबाट पीड़ित पुरूष अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक सीटी स्क्यानमा मस्तिष्कको असामान्य ठाउँमा ठूलो मात्रामा रक्तस्राव देखिएपछि रक्तस्रावको वास्तविक कारण पत्ता लगाउन अत्याधुनिक बायोप्लेन क्याथ ल्याब मार्फत डीएसए एन्जियोग्राफी परीक्षण गरिएको थियो। विशेषज्ञ डाक्टर अरूण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्याउने धमनी र फर्काउने सिरा जन्मजात बनेको असामान्य रक्तनलीको जालो एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। अनि उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको समेत अस्पतालको भनाई छ। आज सुनको भाव सामान्य बढ़दा चाँदीको भाव भने घटेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेर 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,84,800 रूपियाँ थियो। आज चाँदीको भाव भने घटेको छ। आज चाँदी तोलामा 90 रूपियाँले घटेर 4,325 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,415 रूपियाँ थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार विद्यालयमा विदा दिने निर्णयमा पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासंघले हिजो पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत विदा दिने निर्णय गरेको हो। अब विदेशको खबर। 2026 को पहिलो 6 महिनामा चीनको वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। आधिकारिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा चीनको कुल वैदेशिक व्यापार 16.9% वृद्धि भई 25.47 ट्रिलियन युआन अर्थात झण्डै 5,175 खर्ब नेपाली रूपमा पुगेको छ। चीनको राष्ट्रिय तथ्याङ्क विभागका उप प्रमुख माओ सिनिनले आयात र निर्यात दुवै क्षेत्रमा तीव्र आर्थिक वृद्धि हुँदा र व्यापारिक संरचनामा थप सुधार र सुदृढीकरण हुँदा यस किसिमको उपलब्धि हासिल भएको बताउनु भएको छ। अब खेल खबर साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान सम्पन्न दोस्रो सेमी फाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनेल मेसीले असिस्ट गरेका छन्। यसरी पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरिसकेको छ। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1 बजे न्यूयोर्कको न्यूजर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यसबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौड़मा अग्र स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका किलियन एम्बाप्पेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाप्पेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 34 जिल्लामा बाढ़ीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.5 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय, समेत शेयर कर्जा र विद्युतीय वर्षमा विशेष सुविधा। 2026 को पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचनामा सुधार। र विश्वकपको गोल्डन टुर दौड़मा मेसी एम्बाप्पे

0: भयो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ, रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लाग्नु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास चुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मेरो समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ, अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जारी सन्देश। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा
1: नदेखिन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरीमा हुने दाई तपाईँ हाम्रो सोचमा छ
0: तपाईँको म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
8: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्दी व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखी हुन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
7: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
9: यदि तपाईँको बस्नामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98025 अङ्कमान 9852055768
10: ए बाबु हजुरहरू सच बालेर जाऊ
11: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
10: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
11: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
10: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
11: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
10: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
7: नेपाल सरकार विज्ञापन

0: जिल्लाका सबैको सरकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जनसन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखियो तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
6: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

I'm going to go to the hospital.

0: एसई पछि कक्षा एघार कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अङ्कल, एसई त सकियो, अब कक्षा एघार कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज साबुल काठमाडौँ जाऊ।
1: किन अङ्कल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एनडीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अङ्कल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा एघारको भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सक्कर बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको चक्कर बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको चक्कर सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हस्ताले खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरेको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्ने मत समुचा पोतारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्रे कुमिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथी विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555786 अंक 9853055768।

0: सम्पर्क रकम भवारी साबुन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपो सवारी साधन को वास्तविक रूप में बुझाउन पड़ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेन का संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोक्षर करना अगि सवारी कर तथा वस्तु एक तथा कर बुझाए पी प्राप्त होने बीमा आपने बुझाई कर को रकम आपने सवारी नंबर एक सूचना मार्फत अनुरोध कर
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय फिराक
2: गीत गाउँदै कता हिँड्ने
3: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
2: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
3: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
2: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
3: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
3: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा संचालनले कति साह्रो हुने रहेछ
2: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
3: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
4: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
2: 98550179
4: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने उनीहरू फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य गृहबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा

0: लोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्पुर नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿಸಿದ ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಾತ್ರ ವ್ಯವಸ್ಥೆ ಕರೆಯಬಾಟ ಪ್ರಭಾವಿ ಶಿವ ಪ್ರಾಪ್ತಿಗೆ ಸಹಜಕರಣಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ಮುಖ್ಯ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಂಡ ಸ್ಪಷ್ಟ ಶಿವ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಯಾತ್ರೆ ಅನುರೋಧಿ ಶಿವ ಪ್ರಾಪ್ತಿಯ ಪ್ರತಿಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಅತಿ ಶಿವಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದಶನ್ ಶಿವ ಪ್ರಾಪ್ತಿಯ ಶ್ರೀ ಗ್ರಾಸ ರಾಜಸ್ತಿನಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖರು ಸಂಪರ್ಕ ಯಾತ್ರೆ
1: ಕೋಸಿ ಪಾಟಿ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಬಿರಾಜ್
2: शर्मिला बधाई छ एसयू त्रिनगरकोमा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दशमा मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनेन्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहरी काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: बाबा हुनेर सेनामा के भएको छिटो गर्दैन आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बेच्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कलकत्तामा बस्नु जस्तै लक्ष्य छ त कोटेश्री लागौँ त भाइ के भएको तिमीलाई भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मेरो पनि मैले भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुझाव मौका दिनु
0: बारिशमा लस सृजना गरी ढुबेचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का सुभाष ढिरबाटका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जुरहितमा जारिसकोस्
2: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु
0: हिंसाबाट बचाउ र बचाउ लञ्चनी हिंसा सामाजिक अपराध हो बालबालिका लञ्चनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्न गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

언제로 지는 하루 할까요?

come a little to the sound of fun.

Господь.

I'm sorry.

I'm not going to be able to do that.

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु नगरपालिका उडानबर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उडानबल 5 सलेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 तासिङ चेङ्ता स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाली बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सहजबारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू लैफुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा वस्तु सञ्चालक 98 41 15 90 82
2: नगरपालिका वडा नम्बर 10 7

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासपक्षी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

I'm not going to be able to do that.

0: Estamos crescendo de novo, Andro Pozidorozai.
1: यूनिट बाट दशौं र बचाउ यौनसनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गराउ। आन्तरिक मामिला तथा कानून मंत्रालय उत्तर प्रदेश द्वारा जनहित में

सातौं भइसक्यो आजकल आफ्नो त यति कार्पेटको पछाडि यतिको लोगो हुनुहुन्न बिर्सिनु होला। यति कार्पेट कार्पेटको शिरसा।

0: ए के भयो के को हल्ला सुन्दा भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जान पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने 10 कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिसकाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

विष्टगाउँको धानको बाली गेले खायो खायो विष्टगाउँको धानको बाली गेले खायो खायो पाखरीले जिउ खायो सैले जिउ।

पर्ने हो कि आफै बुझिए जाने मुख खोल्न पर्ने हो कि आफै बुझिए जाने रामै राजा थिए र पछि त बैठी

0: एगुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
0: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने जे सर्वोच्च छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगर्नु न हजुर
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध 7961-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुलुखुम्बु

0: بابا من از استودانی مونتینا از زنی نمیایی؟
1: نون چیه بود؟ چیه بود؟ چون چه بایی نون؟
0: نینا افتیگه زنی من نگه نون؟
1: افتیگه بلی اونچا؟
0: مالی ساینس کو کانچه دارنا ساکینا سالی کنی اونچا
1: کورا تشت پرو؟ نایرا ما پلی تیم سنگ نگن چون नमस्ते मैडम म रीना बुबुआ
2: नमस्ते कति टाइम निकाल्नु भयो
1: आज रीनाले एग्जाममा भन्नु साइन्स को कन्फर्म गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कति टाइम छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: नमस्ते मैडम नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्रिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुकियो
5: ए के भो दौडिदिन्छ आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश न्यू स्टार कलरिया तथा घोडामाई अपसेट प्रिन्टिङ प्रेस सुनुदुत कुण्डी नगरपालिका 5 कलेरी सुनखुम्बु विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा घोडामाई अपसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्किनी तालचा वाल मिक्सर नुहाउने सार्वर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसप

0: छ। ग्यास सिलिण्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कूटरहरू मरमत गरिन्छ। पाठ पूर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239, 0385209060, मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लिरी सुनखुम्बु।
1: ए रुम गाउँको छिटो

0: के दोष छ र पक्रिनु भएको छ बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
1: हामी त जन्तीको कता हुनु सर
0: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टो जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
0: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
1: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
0: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
5: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दथिन स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
4: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर

0: Istana, sungguh sungguh. Anggur mama di bangun aku. Untuk perlu warga ajarama to buk sirini. Mana? Mana yang ada setelah?
1: Soita, kini aku kaya khas kus kurang desa. Kaya bawa nata?
2: Kini bawa nama is?
1: Mailis suni sake. Ira buksa buksi bannya mudai na. Yota samajik abusas matra ho. Wujud? Kasele buksi ko aruplanu, kutnu, pitnu, pira dinu wa? Gali bici ti garnu mudai na. Tisto kare samajik aparad ho. Buksi ko aruplanu, kutpit garne, tatha pira dinile 10 persa kait, ra 50,000 deki 1 lakh rupaya sama jariwana huncha. Buksi arup lagaira, kutpit, angga bunga garne lai, 10 persa कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्न है
2: हुन्छ मि
3: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
5: दिनु भएन, औषधि हालेको।
4: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
4: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
3: तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: سوپرباد گروه ما
1: سوپرباد باسا آج ہمی کی بیسے میں چھلپل گرچوں
0: بایدیسک روزگاری کو بیسے میں گروہ ما
1: بایدیسک روزگاری میں جانو آگی دین دین اوپر میں پورا آرود کی ہوں پالے پالے بانا تا
2: سیپ سکی رہا تتھا کام کو باری میں رام راری بوزے رہا مطر بایدیسک روزگاری میں جانو پرچا گروہ ما
1: ہو آرو بانا تا
3: بایدیسک روزگاری میں جانو آگی گھر پریوار سنگا رام را سنگا سرسلہ گرم پرچا
4: بایدانک روپ میں پرمن پتر را کاغذات بنائے رہا मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
5: नेपाल सरकार विज्ञापन

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सकिन्छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन।
1: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन।
3: नमस्कार सेनसेनीका दिदी।
4: नमस्कार नमस्कार। दुईजुसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन।
5: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: प्रत्येक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिइयो। संघीय संसदका सबै सांसदले अधिकृत तहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा स्थगित। मुद्दाको अन्तिम टुङ्गो नराख्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउन नपर्ने। भारतबाट ल्याएका 15 मुर्रा राँकाबाट झण्डै 1,30,000 डोजभन्दा धेरै बीर्य संकलन। झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसले अमेरिका भन्दा चीनलाई रुचाउन थालेको अध्ययनको निष्कर्ष। धेरै देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृतिमा निष्कर्मा। र मरिसस आईसीसीको 111 सदस्य बन्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्की नेतृत्वको छ अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सभाको स्वकीय सचिव राख्न पाउने भएका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 सबै काम कार्यवाही तत्कालका लागि रोकिएको छ। कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको व्याख्या गर्दै आयोगले असार 29 गते सूचना जारी गरेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको हो। हिजो न्यायाधीश निरपदोज निरौलाको इजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो। यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सहित कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न आदेश दिएको थियो, तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रिट दायर गर्नुभएको थियो। अदालतको आदेश अनुसार विवरण संकलन फाइल अधीन र सिफारिशका सबै काम रोकेको आयोगले जनाएको छ। संविधानले पूर्व न्यायाधीश संवैधानिक निकायका पदाधिकारी र सैनिकको हकमा अख्तियारलाई समेत छानबिनको अधिकार नदिएको अवस्थामा आयोगले क्षेत्राधिकार मिचेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाएको छ। नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्रा राँकाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँकाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई गर्भधान गराउन प्रयोग भइसकेको छ। उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले 2080 साल उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो। विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा 7, लाहानमा 5 र नेपालगंजमा 3 गरी 15 मुर्रा राँगाबाट कृत्रिम गर्भधानका लागि वीर्य जम्मा गरिँदै आएको छ। मुर्रा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ। मुर्रा जातको भैंसीले एक बेतमा 4,000-5,000 लिटरसम्म दूध दिन्छ। नेपालमा पाइने स्थानीय जातका भैंसीले सरदर 1,500-1,600 लिटरसम्म दूध दिन्छन्। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँग छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो। केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालय
भएको अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। यसमा भौगोलिक क्षेत्र प्रदेश र कार्यक्षमताका चार श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ। देशभर वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले ओडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्रचार गर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिनपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मकवानपुरको कुलेखानी ड्याम नजिकै रहेको सिन खोलामा आएको बाघमा स्कूटर सहित बेपत्ता भएका चालकको शव भेटिएको छ। गएको सोमबार दिउँसो आएको बाघले स्कूटर सहित चालकलाई बगाएपछि खोजी भइरहेको थियो। खोजीको क्रममा आज बिहान स्कूटर चालक सर्लाहीको बागमती नगरपालिका 1 का 29 वर्षका महेश कुमार कार्कीको शव भेटिएको हो। उहाँको स्कूटर भेटिएको ठाउँ भन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। स्कूटर अस्ति मंगलबार घटनास्थलबाट झण्डै 100 मिटर तल फेला परेको थियो। काठमाडौँबाट सर्लाही जाँदै गर्दा बेपत्ता भएका कार्तिको स्कूटर भेटिएपछि परिवार सहित सुरक्षाकर्मीले खोजी गरिरहेका थिए। विदेशको खबर, विश्वभरका धेरै मानिसले अहिले अमेरिका भन्दा चीनलाई धेरै रुचाउने गरेका प्यू रिसर्च सेन्टरको अध्ययनले देखाएको छ। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कृत्रिमानी स्तर छोएको छ, तर अमेरिकाप्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता सी जिनपिङ दुवै प्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अंक प्राप्त गर्नुभएको छ, चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अरू देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा भनिएको छ। अब खेल खबर, मरिसस आईसीसीको 111 सदस्य बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्यका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसैगरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरेको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति गठन गर्ने भएको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका देवाजित सौकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभास सदस्य रहेका छन्। चार बन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था भ्यूकियो, संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने, सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो, मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउन नपर्ने, भारतबाट ल्याएको 15 मुर्रा राँगाबाट झण्डै 130,000 डोज भन्दा धेरै वीर्य संकलन, झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग, विश्वभरका धेरै मानिसहरूले अमेरिका भन्दा चीनलाई रुचाउन थालेको अध्ययनको निष्कर्ष, धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृत्रिमानी स्तरमा, र मोरिसस आईसीसीको 111 सदस्य बन्यो।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा
4: शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
7: तिमीलाई पनि बधाई छ। अनि कलेज कहाँ पढ्ने भयो नि?
4: मैले त काठमाडौँको चाबेन सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
7: म त कहाँ पढ्ने अन्यलमा छु भने।
4: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
7: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
4: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
7: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
4: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
7: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
4: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 0-4822-336 4812-445।
8: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
9: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
10: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
8: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
10: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबहिल काठमाडौँ जाऊ।
9: किन अङ्कल? त्यो राम्रो कलेज हो र।

0: पनि भएका छन्।
1: वाह, पढाई पनि राम्रो, प्रतिभालाई पनि अवसर। नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
1: साबरी चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउन कलेज।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन।

0: खोल्छ शहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकै आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

नमस्कार अनि सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाछा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लव शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं। आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी बिहिबारे बसाईमा छौं र बिहिबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोकबाट रोजेर चाहिँ आफ्ना नजिक मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97649570 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मन परेको लोक बाका रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97649570 लाइन हुँदै चाहिँ फटाफट कल गर्नुहोला र कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु र पक्कै पनि धेरैजना साथीले यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, मेला पाततिर हुनुहुन्छ होला, आलु खुम्दो हुनुहुन्छ होला, हामी रोपाएतिर हुनुहुन्छ होला, गोठालोमा हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ प्रयास गर्नुहोला र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौं। हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ आउने भने हामी लिने नै छौं र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँको रोजाइमा पर्न सफल निकै नै मिठा लोक बाकाहरू सुन्दै अगाडि बढ्नेछौ र कोही मित्र आइसक्नु भएको छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गरिहालौं। को हुनुहुन्छ कहाँबाट?

0: Hello.
1: Good afternoon, Darshan Namaste.
0: Good afternoon, Darshan Namaste. Azur Kavya Devan se kaha baat hai?
1: Sholu Tingla Bada Pushta Karki.
0: Sholu Tingla Bata Pushta Karki Ji Bode Hanu Cha.
1: Adir.
0: Kitani Pushta Karki Ji Tabeko Naya Nola Alphabar.
1: Adir Pani Parada Vakar Koyala Rondai Dinsa Bari Adeki Jata Sani Parada Yara Vada Bada Yashti Cha.
0: अनि खाजा लिनु भयो त पुस्ता जीले
1: खाजा खाजा भइसक्यो पानी नपसी बस यस्तै खाने के छ काम गरेर दिदैले
0: ल ठिक छ पुस्ता जी कार्यक्रममा सहभागिता गराउनु भएको छ आज कुन बाका रोप्न चाहनुहुन्छ नि पुस्ता जीले
1: हजुर मन परेको फूल भिरमा लड्केको
0: मन परेको पुरा बुना भिरमा लड्केको भन्नुभयो
1: मन परेको फूल भिरमा लड्केको भन्छ नि होला नयाँ जी भर्खर पछि आएको लगभग
0: तपाईँको लागि यो गीत राख्नेछ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है
1: सर्वप्रथम हजुर एकदम मिठो भइकन कार्यक्रम सञ्चालन गर्नुहुन्छ हिजो अस्ति म आएर एकदम सुन्नलाई हिजो त म दुईटै एफएम बन्दा भएकाले हजुरका लागि एकदम लिएर आउनुभएको छ कार्यक्रम हजुरका लागि पूर्ण परिवारलाई शुभ अब नयाँ सदस्य नयाँ साउन लाग्ने हजुरहरूको शुभकामना भन्दै हस्त बिदा हुन्छु मलाई चिन्दिनँ तिमीले यो लोकी सुनेर चाहिँ आनन्द लिनुहोला भन्दै इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु हस्त भाइ
0: ओके बुबाई साथी हुनुहुन्थ्यो सोलो तिङ्गलाबाट पुस्ता कार्की जी हुनुहुन्थ्यो र उहाँले पनि निकै नै मिठो लेख बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी उहाँको हृदयतर्फ नै जानेछौ र तपाईँहरू पनि यसै गरी कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोजेर चाहिँ आफ्नो नजिकै मात्र एकजना साथीलाई सम्झन चाहनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र अब हामी जिल्ला नगरीकन पुष्पाजीको रोजाईतर्फ नै जानेछौ उहाँको रोजाईमा पर्न सफल निकै नै मिठो गीत रहेको छ वीरमा लड्कीको बाका रहेको छ र यो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला हामी छुट्ट विश्रामतर्फ मोडिनेछौ र विश्राम पुस्ता फेरि उपस्थित हुनेछौ

0: next to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्ड नगरपालिका साथ 0.6 सोलुखुम्बु. कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छुट्ट विश्राम रहेको थियो. पहिला नै छुट्ट विश्रामलाई पनि भर्खर हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 MHz. कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ. आज चाहिँ हामी विशेष गरी बिही बारे बसाईमा छौं र बिही बारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक भाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना मित्रलाई पनि सम्झन सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97-64-49-70 को लाइन चाहिँ हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला. जस्तो सुकी अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहने हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन कोसिस गर्नुहोला र कहिलेकाहीँ नेटवर्कको समस्याको कारण पनि कल चाहिँ नलाग्न सक्छ र यस्तो अवस्थामा चाहिँ तपाईँहरूले बारम्बार कल ट्राई गर्नुभयो भने चाहिँ लागि नै हाल्नेछ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी लिने नै छौँ. अनि तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँको रोजाइमा पर्न सफल निकै नै मिठो बाका सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र ढिलो नगरीकन हामी गीततर्फ नै जाउँ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र 97-64-49-70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन चाहिँ कोसिस गर्दै गर्नुहोला भन्न चाहन्छु र अहिले भने चाहिँ हामी निकै नै मिठो गीततर्फ जानेछौ. निकै नै मिठो लोक बाट रहेको छ जान हिला मेरो गरा बोलको लोक बाट रहेको छ जसमा चाहिँ आवाज गर्नुभएको छ खेम सेन्चुरी र रमिला बुद्ध मगर राजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित

திருப்பணி சாகத் குருதாசு ரப்பக்கரை மாத்திரமாசி நிக்கிலே நிச்சுவலே பாக்கா சுனிரா மனோரஞ்சன் நிசகிகா சூர தப்பாரு நிப்பணி மனோரஞ்சன் நின்னு பாயலா சங்சங்கை கவனு பாயலா சங்சங்கை நாக் பேச்சி அஸ்னு காம்லை பணி அகாரி பராமு பாயலா राज्य के हमें विशेष करी बिजी बारी बसाई में रहकर कुराता देने जना साथी रुना अवगत में बैने सके कसा राइड तपारी बखरे मात्र बाट रेडियो सुन्दे हुनुहुन्छ अनि आज बाट मात्र हाम्रो कार्यक्रमलाई चाहिँ सुन्दे हुनुहुन्छ भने तपाईहरुलाई चाहिँ थाहा नहुन सक्छ हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ आउने गर्दछौं र जसमा चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ हामी हप्ताको चार दिन लिनेछौ र तपाईँहरूको हप्ताको चार दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ हामी तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै अगाडि बढ्नेछौ र जसमा चाहिँ बिहिबार त्यसै गरी सोमबार र शुक्रबार शनिबार चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र आउन सक्नुहुनेछ 97649570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहालौं कोही हुनुहुन्छ कहाँबाट हेलो भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्लस गर्नु होला र कहिले नेट इन्टरनेटको समस्याको कारण पनि हुन सक्छ त्यसैले चाहिँ तपाईँहरूले चाहिँ बारम्बार कार्यक्रममा सहभागिता जनाउन कोसिस गर्नुभयो भने चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ पक्कै पनि लाग्ने नै छ र तपाईहरूले चाहिँ हामीलाई चाहिँ रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफएम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र तपाईहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ एकदम निर्धक्क भएर कार्यक्रममा सहभागिता जनाउन प्रयास गर्नुहोला भन्न चाहन्छु र यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन चाहिँ तपाईँहरूको फुर्सद छैन भने चाहिँ तपाईँहरूले चाहिँ हामीले राशिका निकै नै मिठो लोक बाका चाहिँ सुन्दै चाहिँ मनोरञ्जन लिँदै अगाडि बढ्न सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा उकाली ओह्राली देउराली बन्जेङ चौतारी गर्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र फेरि पनि म अर्को गीततर्फ नै जान्छु किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन निकै नै मिठो गीत रहेको छ जाउँ हिमाल शैली बेनी बजाएर बेलको लोक बाका रहेको छ निकै नै मिठो अनि निकै नै रमाइलो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै नै लोकप्रिय अनि चर्चित गायक गायिका हुनुहुन्छ हेमन्त कान्छो र शैली र त्यसै गरी लोचन भट्टराईको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिका पोषणयुक्त खाना को विशेष आवश्यकता पर्द दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराऊ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

लौना दुखलाई पन्छौं लौना लौना नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी ढुङ्गे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।

0: कार्यक्रम अपनी पाखर अपनी भाका को साथ में सागर इलेक्ट्रॉनिक सेंटर एंड मोटरसाइकिल ओक साथ सोलू दुदकुंडे नगर पालिका सा 0.6 कार्यक्रम आफ्नै पाख आफ्नै बाकाको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामले पनि भर्खरै हामीले पार गर्यो भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सुरमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाखेयाम 102.2 MHz कार्यक्रम आफ्नै पाख आफ्नै बाका सुन्दै हुनुहुन्छ र कोही साथी टेलिफोन लाइनमा जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गरिहालौं। को हुनुहुन्छ? नमस्ते नमस्कार, गुड आफ्टरनून मदन श्रेष्ठ खोटाङबाट होइन त? मदन जी, अनि धेरै समय पछि त हाम्रो कुराकानी भयो त हो। ल ठिक छ नि मदनजी, आराम कुशलै हुनुहुन्छ नि? हाम्रो पनि सब ठिक ठाक छ, हाम्रो खाजा चाहिँ बाँकी छ। अनि मदन जीको चाहिँ खाजा भयो कि बाँकी छ त?
1: मेरो बाँकी छ भन्नुपर्छ
0: दिदी। ओहो, बाँकी नै छ है, तपाईँको नि नसँगै मिलेर दिनुपर्छ है मदनजी। ओहो, अनि यतिखेर त हावा चल्ने हो कि हिन्दी हो मदनजी? ल ठिक छ मदनजी, कार्यक्रममा सहभागिता गराउनु भएको छ। अब कुन बाका रोप्न चाहनुहुन्छ त मदनजीले? कुन गीत भन्नुभयो मदनजी? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछ, आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ, मिठो भएको कार्यक्रम तपाईँको लागि, नजिकका लागि, सम्झनको लागि भन्छु। साथी नमिन पर्दा दिदी मन छिरेन कि एकदम धेरै सम्झिरहेको छु, दिदी बोलाउन नपाए पनि भन्छु र सम्पूर्ण साथीहरूलाई गीत सुनिदिनु होला भन्दाखेरि दिदी भाइ
0: ओके बाबाई साथी हुनुहुन्थ्यो मदनजी हुनुहुन्थ्यो भुटानबाट। उहाँले पनि निकै नै मिठो लोक बाका रोप्दै भने साथी छुटिसक्नु भएको छ। र अरूले चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइसकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ र कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ। र तिनजनासम्म हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता नि कार्यक्रममा सहभागिता जनाउनु हुने, त्यसै गरी कार्यक्रममा सहभागिता जनाउनलाई चाहिँ हर प्रयास गर्नुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई एकमुष्टमा धन्यवाद भन्दै कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ। र त्यसै गरी म विशेष धन्यवाद दिन चाहन्छु मेरो भण्डकोटको आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ सरस्वती पुरीजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ। मदनजीको रोजाइमा पढाइ सफल निकै नै मिठो गीत रहेको छ। टाढाको बाटो म दाउदी आएको बोलको लोक बाका रहेको छ। र यो लोक बाका छाड्दैछु आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी बिहिबार बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्पी लम शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: शराब बेच्ने ठू तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग र www.soluwafm.com संसार भर के साथ प्रसारण भइरहेको अपराह्न 4 बजे को सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सरकारले प्रतिनिधि सभा र राष्ट्र सभाका सांसदहरूको स्वकीय सचिव राख्न पाउने व्यवस्था बेल्ट्याएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बेल्ट्याएको कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले बताउनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बेउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अगाडि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भए पछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, मुलुकको समसामयिक अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भइरहेको बताइएको छ। भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्गदेन सिंह, पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य ओली सहभागी रहेका छन्। प्रधानमन्त्री र लिङ्गदेन बीचको भेटलाई पछिल्लो राजनैतिक परिस्थितिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। भेटमा समसामयिक राजनैतिक सहकार्य तथा राष्ट्रिय मुद्दाबारे छलफल भइरहेको बताइएको छ। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्ने जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याउने मन्त्री यादवले बताउनुभयो। उहाँले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिकमा भएको टिप्पणी गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानूनी ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता प्लेटफर्म मार्फत मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने, अटो प्ले र इन्फिनिटी स्कोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिने जनाइएको छ। अन्तिममा खेल समाचार। मारिसमा आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मारिससलाई 111 सदस्य देशमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाले निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण भएको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बन नै रहनेछन्। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सोलवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ।
हालचाल सक्रिय साँझ पाँच बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा